0: کوئی کسر نہیں چھوڑی۔ ریتیکال، جس کا سمے لگ بھگ 1643 عیسوی سے 1843 عیسوی تک مانا جاتا ہے، ہندی ساہتیہ کے اتہاس میں کاویہ سوندریہ، شرنگار النکار اور کاویہ شاستریہ پرمپراؤں کے وکاس کا مہتوپورن کال رہا۔ اس کال کے کویوں جیسے کیشو داس، بہاری اور گھنانند نے شرنگار نیتی تتھا النکار پردھان کاویہ کی رچنا کے مادھیم سے بھارتی کاویہ شاستر کی سمردھ پرمپرا کو آگے بڑھایا۔ ان کے کاویہ میں تتکالین سماج کے سوندری بودھ، پریم بھاونا، جیون درشٹی اور بھاشائی کوشل کے وویدھ روپ ساکار ہوئے۔ اس درشٹی سے ریتیکالین ساہتیہ نے بھاشا کی کلاتمک ابھیویکتی کو سمردھ اور سنرکشت کرنے میں مہتوپورن یوگدان دیا۔ اس کے بعد کا سمے آدھونک کال مانا جاتا ہے، جو کہ راشٹری چیتنا اور سانسکرتک جاگرن کا کال رہا۔ ہم کہہ سکتے ہیں کہ ہندی ساہتیہ کا سانسکرتک یوگدان کیول پرمپراؤں کے سنرکشن تک سیمت نہیں رہا، اس نے سماج کی وسنگتیوں اور روڑھیوں پر پرشن اٹھا کر سنسکرتی کے آتم شودھن کا کاریہ بھی کیا۔ اس درمیان آدھونک ہندی ساہتیہ کے جنک کہلائے جانے والے بھارتیندو ہریش چندر ایوم مہاویر پرساد دویدی آدی نے ماتر بھاشا، ساماجک چیتنا اور راشٹری اسمتا کے پرشنوں کو ساہتیہ کے کیندر میں رکھا۔ منشی پریم چند کا ساہتیہ اس کا الیکھنی ادارن ہے۔ گودان، نرملا، سیوا سدن، سدگتی اور عیدگاہ جیسی رچناؤں میں بھارتی سماج کے گرامین جیون، پاریوارک سمبندھوں، استری جیون، آرتھک وشمتا، شوشن اور مانویہ سمویدناؤں کا اتینت سجیو چترن ملتا ہے۔ انہوں نے یہ استھاپت کیا کہ کسی سنسکرتی کا سنرکشن اس کی پرتیک پرانی مانیتاؤں کو بنائے رکھنا نہیں، بلکہ اس کے مانویہ اور جیوندائی مولیوں کو سرکشت رکھتے ہوئے امانویہ روڑھیوں کا نرنتر پرشکار کرنا بھی ہے۔ چھایاواد یوگین ساہتیکاروں جیسے جے شنکر پرساد، سمترا نندن پنت، سوریا کانت ترپاٹھی نرالا آدی نے پرکرتی، راشٹر پریم اور آدھیاتمکتا کے مادھیم سے بھارتی درشن کو آدھونک کاویہ روپ دیا۔ ہماری سنسکرتی میں پرکرتی کے پرتی شردھا اور سہ استتو کی بھاونا پراچین سمے سے ہی ودیمان رہی ہے۔ ہندی ساہتیہ نے ندی، پروت، ون، ورشا، رتوؤں، ورکشوں اور پشو پکشیوں کے مادھیم سے پرکرتی کے ساتھ منشیہ کے آتمیہ سمبندھ کو ابھیویکت کیا ہے۔ آج جب پریاورن سنکٹ مانو سبھیتا کے سامنے گمبھیر چنوتی بن چکا ہے، تب ساہتیہ میں سرکشت پرکرتی سمویدنا ایک نئی سانسکرتک اور ساماجک پراسنگکتا پراپت کر رہی ہے۔ استری سمویدنا اور اس کے انوبھووں کو ابھیویکتی دے کر ہندی ساہتیہ نے بھارتی سماج کی سانسکرتک تصویر کو اور ادھک ویاپک بنایا۔ مہادیوی ورما، منو بھنڈاری، کرشنا سوبتی سے لے کر آدھونک ہندی کی انیک مہیلا رچناکاروں تک ساہتیہ نے استری کے انترمن، سنگھرش، تیاگ، آکانکشاؤں اور آتم سمان کو سور دیا۔ اس پرکار ہندی ساہتیہ نے سنسکرتی کو کیول پروش کیندرت درشٹی سے دیکھنے کے بجائے اس میں استری کے انوبھووں اور یوگدان کو بھی مہتوپورن ستھان پردان کیا۔ ہمارے سوتنترتا سنگرام کے دوران بھی ہندی ساہتیہ میں نئے نئے پریوگ ہوتے رہے۔ میتھلی شرن گپت، ماکھن لال چترویدی، سبھدرا کماری چوہان، آچاریہ رام چندر شکل، ہزاری پرساد دیویدی، ودیا نواس مشر اور رامدھاری سنہ دنکر جیسے انیک ادھک رچناکاروں نے اپنے ساہتیہ کے مادھیم سے سوادھینتا، راشٹر پریم، آتم سمان اور سانسکرتک گورو کی بھاونا کو سدھڑ کیا۔ اس دور کا ساہتیہ بھارتی اتیت کی سمرتیوں کو جاگرت کرتے ہوئے تتکالین سماج میں سوتنترتا اور آتم گورو کی چیتنا اتپن کرنے کا سشکت مادھیم بنا۔ ساتھیوں، بھارتی سنسکرتک وراثت کے سنرکشن میں لوک ساہتیہ کا یوگدان بھی الیکھنی ہے۔ ہندی کی وبھن بولیوں جیسے اودھی، برج، بھوجپوری اور میتھلی اتیادی میں رچت لوک گیت، کہاوتوں، پہیلیوں، لوک ناٹیہ اور لوک کتھاؤں نے پیڑھی در پیڑھی سانسکرتک گیان، ریتی رواجوں اور نیتک شکشاؤں کو نہ کیول سنرکشت رکھا بلکہ انہیں لوک چیتنا کا ابھن حصہ بنا کر بھاوی پیڑھیوں تک پہنچانے میں بھی مہتوپورن بھومکا نبھائی۔ سوہر، کجری، فاگ، برہا، آلہا آدی لوک پرمپراؤں میں بھارتی جن جیون کے سکھ دکھ، اتسو، سنسکار، شرم، پریم، ویرتا اور سامودائک چیتنا کی گہری چھاپ دکھائی دیتی ہے۔ لوک ساہتیہ نے ان سانسکرتک انوبھووں کو بھی سرکشت رکھا ہے جنہیں اوپچارک اتہاس میں ستھان نہیں مل پایا۔ اس درشٹی سے لوک ساہتیہ بھارتی سنسکرتی کی اس دھارا کا پرتنیدھتو کرتا ہے جو پستکوں سے ادھک عام جیون میں پرواہت ہوتی رہی ہے۔ سمکالین ہندی ساہتیہ نے بدلتے ساماجک، آرتھک اور سانسکرتک پریویش کے بیچ بھارتی جیون مولیوں اور سانسکرتک جڑوں سے اپنے سمبندھ کو نرنتر بنائے رکھا۔ आधुनिक कथाकारों और कवियों ने गांव, परिवार, लोक जीवन, रिश्तों और परंपराओं के बदलते स्वरूप को अपनी रचनाओं में अभिव्यक्ति दी है। साथ ही नारी विमर्श, आदिवासी विमर्श और सामाजिक न्याय जैसे विषयों को साहित्य के केंद्र में लाकर भारतीय समाज की विविध संवेदनाओं और संघर्ष को स्वर प्रदान किया। इस साहित्य में परंपरा के प्रति केवल आग्रह नहीं बल्कि उसके पुनर्पाठ और पुनर्विचार की दृष्टि भी दिखाई देती है। इस प्रकार समकालीन हिंदी साहित्य एक ओर भारतीय सांस्कृतिक विरासत की स्मृतियों को सहेजता है तो दूसरी ओर बदलते समय की चुनौतियों के अनुरूप समानता, न्याय, मानवीय गरिमा और सह अस्तित्व जैसे मूल्यों को नए अर्थ भी प्रदान करता है, क्योंकि संस्कृति का संरक्षण केवल पुरानी परंपराओं को बचाए रखना नहीं बल्कि उन्हें समयानुकूल मानवीय संदर्भों में जीवित रखना भी है। हिंदी साहित्य ने भारतीय परिवार व्यवस्था और संबंधों की संवेदना को भी लंबे समय तक संरक्षित किया है। माता पिता के प्रति सम्मान, भाई बहन का स्नेह, गुरु शिष्य संबंध, पारिवारिक दायित्व, अतिथि सत्कार और पड़ोसियों तथा समुदाय के प्रति सहयोग की भावना हिंदी साहित्य की अनेक रचनाओं में सहज रूप से परिलक्षित होती है। साहित्य ने इन मूल्यों को उपदेश के रूप में नहीं बल्कि पात्रों के जीवन संघर्ष और अनुभवों के माध्यम से पाठकों तक पहुंचाया है। यही कारण है कि साहित्य में अंकित सांस्कृतिक मूल्य पाठक के मन में केवल विचार बनकर नहीं रहते बल्कि भावनात्मक अनुभव का हिस्सा बन जाते हैं। आज के वैश्वीकरण और तीव्र तकनीकी परिवर्तन के युग में भारतीय संस्कृति के समक्ष नवीन चुनौतियां उपस्थित हैं। जीवन शैली में तेजी से बदलाव आ रहे हैं। उपभोक्तावाद, भाषाई संक्रमण और पारंपरिक जीवन पद्धतियों से बढ़ती दूरी के बीच सांस्कृतिक स्मृतियों का संरक्षण पहले से अधिक आवश्यक हो गया है। ऐसे समय में हिंदी साहित्य अपनी पारंपरिक भूमिका का विस्तार करते हुए डिजिटल माध्यमों, ई पुस्तकों, ऑडियो बुक्स, ब्लॉग, सोशल मीडिया और अन्य आधुनिक संचार माध्यमों के द्वारा भारतीय सांस्कृतिक विरासत को नई पीढ़ी तक पहुँचाने का कार्य बखूबी कर रहा है। यहाँ यह समझना आवश्यक है कि किसी भी राष्ट्र की संस्कृति एक ऐसी प्रवाहमान धारा है जो समय के साथ अपना रूप तो बदलती है किंतु साथ ही अपने आधारभूत जीवन मूल्यों को नए संदर्भों में पुनर्परिभाषित करती रहती है, और इसमें कोई दो राय नहीं कि हिंदी साहित्य इसी प्रवाह का संवाहक है। उसने अतीत की स्मृतियों को वर्तमान की चेतना से जोड़ा है और वर्तमान के अनुभवों को भविष्य के लिए सुरक्षित किया है। अतः यह कहना समीचीन होगा कि हिंदी साहित्य भारतीय संस्कृति का केवल दर्पण नहीं बल्कि उसका संवाहक, संरक्षक और निरंतर परिष्कार करने वाला सृजनात्मक माध्यम भी है। उसने भारतीय संस्कृति की बाहरी परंपराओं के साथ साथ उसकी अंतर्निहित मानवीय चेतना को भी सुरक्षित रखा है। आज आवश्यकता इस बात की है कि हिंदी साहित्य को केवल पाठ्यक्रम या पुस्तकालय तक सीमित न रखा जाए बल्कि उसे नई पीढ़ी के जीवन, शिक्षा, संवाद और डिजिटल संसार से जोड़ा जाए, क्योंकि जिस समाज की सांस्कृतिक स्मृति जीवित रहती है वही अपनी पहचान को बनाए रखते हुए परिवर्तन के साथ सार्थक संवाद कर सकता है। इस प्रकार हम कह सकते हैं कि हिंदी साहित्य भारतीय संस्कृति की उस सतत प्रवाहमान चेतना के समान है जिसमें अतीत की स्मृतियाँ, वर्तमान की संवेदनाएं और भविष्य की संभावनाएं एक साथ प्रवाहित होती हैं। निष्कर्षतः हिंदी के संरक्षण, अध्ययन, अनुसंधान और व्यापक प्रचार प्रसार के माध्यम से हम केवल साहित्य की ही रक्षा नहीं करेंगे बल्कि भारतीय सांस्कृतिक चेतना की निरंतरता को भी सुरक्षित रखेंगे। धन्यवाद।
1: नमस्कार श्रोताओं, मेरी पहली कविता का शीर्षक है अस्थि पंजर। नदी किनारे सैकत तट पर मैंने जो कुछ था देखा, अति निरीह, असहाय, अकिंचन, पड़ी भग्न मानव रेखा। जीव श्रेष्ठ मानव की सत्ता या मानवता स्वयं खड़ी, इंगित कर मुझको बोली, देखो तुम या प्रकृति बड़ी। पौरुष के प्रतीक मानव की अंतिम गति यह ही होती है, भूल गया होगा विधि निश्चय, वरना नहीं ये गति होती। लख विधि का विकराल सत्य अज्ञात अंतह मन कांप उठा, सौथा सौथा वह भी अस्थि पुंज ही सहसा अंतर ज्वार उठा। निश में नींद नहीं आई तब प्रातः में साकार हुई, मूक कल्पना मुखर हो उठी तब वह छंदाकार हुई। मानव की सत्ता में देखा अस्थि रूप में पड़ी वहां, क्या यह व्यंग नहीं विधान का, मानवता की मर्याद कहाँ, किंतु सत्य के अंतराल में छिपा व्यथा का खेल यही, भाप सका मानव ना भागा, आदि अंत का मेल यही, फिर भी यह शोक क्षणिकता में भी मानव मान भरा, तीन विषय के भव बंधन में मिथ्या निज पर ज्ञान भरा, था शांत प्रकृति का प्रांगण, संध्या भरती शिशकारें, फिर भी चित से आती थी कुछ मर्म भरी चितकारें, कंपन था कुछ अंबर में, थी स्निग्ध चांदनी छिटकी, नीरों में कल कल ध्वनि थी उस सैकट तट तटनी की, हथ परसा मूड बना में चेतना न थी अपने मन में, मैं समझ न पाया कुछ भी हूँ जागृत या सपने में, थी झिल्ली की झनकारें या नुपुर ध्वनि सरिता की, या शुभ्र ज्योत्सना बिखरी है शशि की या सविता की, देखा भींगी आँखों से जब जीर्ण शीर्ण पंजर को, तब रूह अचानक उसकी बोली इंगित कर मुझको, दे मूरख जग के प्राणी क्यों भूला रे यौवन में, देखो हाँ बिखर गया है वह यौवन इस निर्जन में, मैं समझ न पाया कुछ भी देखा नीलाभ गगन में, ध्वनि अंबर से यह आई सार न जग जीवन में, करुणा की करुण कहानी था मानवता का क्रंदन, जीवन की अंतिम इतियह देखा निज हत स्पंदन, जब तार तार खिंच आया भावुकता भी थी रोई, दुर्दैव हंसा था उच्छण उलझन थी मति खोई सी, मादक थी मोहमयी सी या बंजर की प्रतिमासी, आई शून्य हृदय में कल्पना शून्य सुषमासी, उत्पीड़न या उद्वेलन या स्पंदन ले आई, वह कौन रही थी कैसी और किस में पुनः समाई, वह भाव शून्य पीड़ित मन जब समझ न पाया कुछ भी, कविता तब मन में आई था शून्य भाव था तब भी, मानवता की मजार पे मानो तेरा मान रे, हाड़ मांस के इस पुतले पर यह कैसा अभिमान रे, जाकर देखो नदी किनारे पूछो उन कंकालों से, जिनकी है अवशेष अस्थि ही रहित बाल और खालों से, जाकर सुन लो एक बार बस एक बार तू उनकी करुण पुकार रे, मानवता की मजार पर मानो तेरा मान रे, कहाँ गया सौंदर्य अप्रितम जिसको शाश्वत थे समझे, कहाँ गई वह कांति कामनी जिसमें थे तुम यों उलझे, अब रेती पर पड़े पड़े क्या उसको रहा पुकार रे, मानवता की मजार पर मानो तेरा मान रे, हे पंजर अवशेष शोक है वह भी आज नहीं दिखती, जिस पर सब कुछ वार दिया था वह भी छाया सी रहती, क्या रेती पर पड़े हुए तू उसको रहा निहार रे, मानवता की मजार पर मानो तेरा मान रे, सत सत आशाओं से सिंचित तूने जो महल बनाया था, सत सह स्वर्ण रजित मणिमुक्ता का संचय करवाया था, बोलो सैकत तट पर काम अब कौन आए रे, मानवता की मजार पर मानो तेरा मान रे, जिस सौंदर्य सुधा को तुमने विविध भांति अपनाया था, जिस पर कर सर्वस्व निछावर अपना जिसे बनाया था, विजय पताका जिसको समझा वह थी तेरी हार रे, हाड़ मांस के इस पुतले पर यह कैसा अभिमान रे, जिस नैया को खेने के हित मिली तुझे पतवार थी, जिस नैया को खेने की हित मिली तुझे पतवार थी, उसको तूने समझ न पाया डूबी जब मझधार थी, पागल अब इस नीरो गगन में ढूंढो कहाँ कछार रे, मानवता की मजार पर मानो तेरा मान रे, पड़े हुए हो नील गगन पर नीचे आज अकेले क्यों, प्रिया प्रेमिका पुत्र मित्रवर माता पिता न आते क्यों, तेरा जग में कौन कौन अब तेरी ही पहचान रे, मानवता के इस मजार पर मानो तेरा मान रे, नियत न टीके निठुर करो से तू भी तो बच सका न हाय, जीव श्रेष्ठ के तुम प्रतीक थे किंतु पड़े हो कितने असहाय, अब रेती पर पड़े पड़े तू करता क्यों चित्कार रे, हाड़ मांस के इस पुतले पर यह कैसा अभिमान रे, यही जगत है और यह जीवन की सत्ता है, हा हत पंजर जग जीवन को, हा जगती की नश्वरता, हा मनुष्य की दीन दशा, हा हा होत पुकार रे, मानवता की मजार पर मानो तेरा मान रे, हाड़ मांस के इस पुतले पर यह कैसा अभिमान रे, मानवता की मजार पर यह कैसा अभिमान रे। श्रोताओं, मेरी अगली कविता का शीर्षक है शलभ। तिमिर तोम तीर कर अनंत काम ना लिए, चला शलभ उधर कहाँ असीम साध ना लिए, पथ नहीं अनंत में अनंत अंतहीन है, अरे शलभ ठहर जरा न छवि वहाँ नमीन है, सुन न तू रहा अरे अजान रंच के लिए, बढ़ रहा अनंत में अनंत काम ना लिए, विनष्ट शिष्ट स्वयं की अजान पथिक सोच ले, गहन तिमिर पथ अनंत ना कहीं दबोच ले, मौन व्रत असाध्य पथ न सुन रहा हठी व्रती, महाप्रणय काल तक रुकान प्रेम पंथ पथी, परंतु प्रेम पथ कठिन असाध्य है शलभ अरे, मृत्यु बाद भी मिलन इसलिए शलभ जरे, अरे परंतु सुन न बढ़ समग्र व्यग्रता लिए, बुझ न जाए प्राणदीप तुच्छ दीप के लिए, बढ़ रहा अनंत में अनंत काम ना लिए, सुनो एक तरफ प्यार है दूसरी तरफ जलन, इधर खड़ी नियत निठुर उधर तड़प मधुर मिलन, है असाध्य किंतु मूर्ख शलभ मानता नहीं, तप्त प्रेम दीप है अजान जानता नहीं, परंतु गले जा मिला मचल उठी शलभ प्रिया, झुलस उठा पुनः उठा पर न मिल सकी प्रिया, बार बार वह उठा अपार प्यार के लिए, प्रगाढ़ ताड़ ना मिली विशुद्ध प्यार के लिए, झुलस उठा उधर शलभ इधर प्रिया मचल पड़ी, निठुर महा निठुर प्रिया प्राण ने अटल खरी, दिग दिगंत देख रहा प्राण व्रती चल दिया, और प्रेमिका अचला खड़ी रही बनी दिया, खड़ी रही बनी दिया।
2: अभी आप सुन रहे थे कार्यक्रम शब्द सागर। डीटीएच के ऑडियो चैनल पर आप सुन रहे हैं आकाशवाणी भोपाल का प्रसारण। इस समय हमारे स्टूडियो की घड़ी में 4:21 हो चुके हैं। थोड़ी देर में हमारा अगला कार्यक्रम होगा।